ठटक्रा ठुटुक नटक्रा मुटु खोरिया खनी पोदै पोसाएको रानी सरीका बरन जस्तो कोदै पाकेको नि मेरा गमको एउटा मामुसी मुरली सरी पाकी पो गए चर्न खाई छोड्दिन नगरी छोड्दिन भन्न फुलायो नि तिम्रा गाममा लिसोमा थाप्लन पासोमा थाप्लन झुर्केसो थाप्लन।

妈还就还生了婆生还生了婆生我让他们我就我让我就睡呀睡下去咱们干爹去拉姑爹打拼了要跟他说的不知该喊的不知该骂你你कुरुक र मरेका मुरुक कठै न पर लागुरे डाकेलाई गाधामा हाल्यो मरेका मुरुक पारेर लयो बाहिरमा निक्ली ये थोत्री बुढी के चिज लियानी खोइ खनी मर्केको जीवन